عندي 6 أولاد وزوج مرض ما يقدر أحسب سوري برمتيني أسجستان بسبب ما سات وزوج المرض نترال المرض نترال شيرا نبي ما تزيستي على لقال يبدو المرض شنو ما كان سام أتحان مرض شيرا هنا في الكات هي فاتن إيها أتحان مرض شيرا بعرض مليما for example بقمورka أي حنكا और लोग जो तहां का बोलूंगा अच्छा हम लोग से से रुकने जमा का उधर लोग नहीं तो बोले पाया मुंतु काम रो दे तो इस तरह का बाम मारो से निम्न अफेक्ट आ दो इधर मत हंसो मत यार इधर कुछ जा रहे